0: السلام علیکم سامعین، این ایچ کے ورلڈ جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور،
1: اور سامعین میں ہوں ہراش پاک۔ اس پروگرام کے ذریعے آپ جاپانی زبان کی دلچسپ اور کارآمد جملے سیکھ رہے ہیں۔
0: آج کا 29واں سبق کوئی کام کرنے کے بعد اس کے بارے میں بتانے سے متعلق ہے۔ پروگرام کے آخری حصے میں ہم ٹوکیو کے قریب ایک مقبول سیاحتی مقام کاماکورا کے بارے میں بتائیں گے۔
1: میاں اتوار کے روز کاماکورا کے مندر میں منعقدہ پیانو موسیقی کی محفل میں گئی تھی۔ اب وہ اس کی تصویریں تام اور ہاروسان کو دکھاتی ہے۔ تام ایک تصویر دیکھ کر حیران رہ جاتی ہے۔
0: تو آئیے سبق نمبر 29 کا مکالمہ سنتے ہیں۔
2: 日曜日にピアノの演奏を聞きに行きました。どうでしたか？素晴らしかったです。それは良かったですね。写真をたくさん撮りました。見てください。あ、これ、ゆうきさん。ゆうきさん。
0: اب ہم اس مکالمے کی وضاحت کرتے ہیں۔
1: میاں محفل موسیقی کے بارے میں بتاتی ہے۔
2: 日曜日にピアノの演奏を聞きに行きました。اتوار
0: کو میں پیانو کی موسیقی سننے کے لیے گئی تھی۔
1: ہاروسان پوچھتی ہیں،
2: どうでしたか؟
0: پروگرام کیسا تھا؟
1: میاں جواب دیتی ہے،
2: 素晴らしかったです۔
0: نہایت شاندار تھا۔
1: ہاروسان کہتی ہیں،
2: それは良かったですね۔
0: یہ تو بہت اچھا ہوا۔
1: میاں دونوں کو پیانو بجانے والے موسیقار کی اپنی کھینچی ہوئی تصاویر دکھاتے ہوئے کہتی ہے،
2: 写真をたくさん撮りました۔
0: بہت سی تصویریں کھینچی۔
2: میتے کدسائی،
0: یہ دیکھیں۔
1: تام تصویریں دیکھ کر حیران رہ جاتی ہے اور کہتی ہے،
2: これ、ユキさん۔
0: ارے یہ تو ユキさん۔
1: ہاروسان کے برقیاتی سینسر تام کی آواز میں جذباتی کیفیت کو محسوس کر لیتے ہیں اور ان کے گال روشن ہو جاتے ہیں۔ وہ کہتی ہیں،
2: ユキさん۔
1: تصویروں میں نظر آنے والا ユキさん شاید وہی شخص ہے جسے تام جاپان میں دوبارہ ملنے کی خواہش مند ہے۔
0: جی، ユキさん وہی موسیقار ہے جس نے ویتنام کے ایک پرائمری اسکول میں پیانو بجایا تھا۔ تام بھی اس اسکول میں رضاکارانہ سرگرمیوں میں حصہ لے رہی تھی۔ شاید دونوں کی دوبارہ ملاقات ہونے کو ہے۔ تو آئیے آج کا مکالمہ ایک بار پھر سنتے ہیں۔
2: 日曜日にピアノの演奏を聞きに行きました。どうでしたか？素晴らしかったです。それは良かったですね。 写真をたくさん撮りました。見てください。あ、これユウキさん。ユウキさん。
1: آج کے سبق کا کلیدی جملہ ہے، پیانو کی موسیقی سننے کے لیے گئی تھی۔
2: پیانو نو اینسو او کیکی نی کیماشتا۔
1: اگر آپ اسے یاد کر لیں تو اسے استعمال کرتے ہوئے جو کام کیا ہو اس کے متعلق بتا سکتے ہیں۔
0: پیانو، یہ پیانو کا جاپانی تلفظ ہے، اور اینسو محفل موسیقی کو کہتے ہیں۔ پیانو نو اینسو کے معنی ہوئے پیانو بجانے کی محفل۔ حرف جار او بعد میں آنے والے فعل کا مقصد یہ مفعول ہے۔ کیکی نی کے معنی ہے سننے کے لیے، اور اکی مشتا فعل اکو یعنی جانا کا ماضی کا صیغہ ہے۔ آج کا نقطہ کیکینی اکی مشتا یعنی سننے کے لیے گیا ہے۔ اس کا ابتدائی حصہ کیکینی دراصل فعل کیکو یعنی سننا سے بنا ہے۔ اس کی مس شکل کیکی مس کا آخری مس ہٹانے سے یہ ہو جائے گا کیکی۔ اس کے ساتھ مقصد ظاہر کرنے والا حرف جار نی لگایا گیا ہے۔
1: تو گویا کسی فعل یا کام کا مقصد ظاہر کرنے کے لیے اس فعل کی مس شکل بنا کر پھر مس کے بجائے نی لگانا چاہیے۔
0: جی ہاں، آج کے مکالمے کے کلیدی جملے میں جانے کا مقصد پیانو سننا تھا، اس لیے پیانو نو اینسو کیکینی کو فعل جانا کے ماضی کے صیغے اکی مشتا کے ساتھ جوڑا گیا۔
1: تو سامعین اب سنیے اور دہرائیے۔ کیکینی
3: اکی مشتا، پیانو نو اینسو کیکینی اکی مشتا۔
0: اب کیا ہوا کام بتانے والا ایک مکالمہ سنیے۔
4: کیوں دو کو نہیں کی ماستا کا
5: ہرا جکنی فکو کائی نہیں کی ماستا۔
0: اور اب اس مکالمے کی تشریح۔
4: کیوں دو کو نہیں کی ماستا کا
1: آج کہاں گئی تھی۔
0: کیوں کے معنی ہے آج، اور どこと आपको याद ही होगा यानी कहां
5: हराजुकु नी फुकुओ काई नी इकिमाशिता
1: कपड़े खरीदने के लिए हराजुकु गई थी
0: हराजुकु टोक्यो का एक फैशनेबल खरीदारी मरकज है जहां जदीद फैशन के मलबूसात नौजवानों को खुसूसन मुतवज्जे करते हैं फुकु के मायने है कपड़े या मलबूसात काई नी दरअसल एक फेल काउ यानी खरीदना से बना है इसकी मस शक्ल काई मस का आखिरी हिस्सा मस हटाने से ये बना काई और उसके साथ नी लगाने से ये काई नी बना यानी खरीदने के लिए
1: इस जुमले में हरफे जार नी दो बार इस्तेमाल हुआ है हराजुकु नी और फुकु ओकाई नी
0: जी हाँ लेकिन दोनों बार मुख्तलिफ वजूहात के तहत हराजुकु नी में नी मकाम के लिए इस्तेमाल हुआ है जबकि फुकु ओकाई नी में नी जाने के मकसद को जाहिर करता है नी का दोनों सूरतों में इस्तेमाल मुमकिन है इसलिए कुछ एहतियात की जरूरत है
1: सामईन अब मकालमा सुनिए और जवाब दोहराइए
3: हराजुकु नी फुकु ओकाई नी इकिमाशिता हराजुकु नी फुकु ओकाई नी इकिमाशिता
0: अब कोई और काम बताने की मशक करते हैं जो आपने किया हो फर्ज करें आप किसी को बताना चाहते हैं मैं सुशी खाने के लिए गया था सुशी का दुरुस्त तलफ्फुज यूं है
6: सुशी सुशी
0: खाने की जापानी है ताबेरु और उसकी मस शक्ल होगी ताबे मस इसका आखिरी मस हटाने से ये बनेगा
6: ताबे ताबे
0: तो सामीन कोशिश करें
7: सुशी ओ ताबे नी इकिमाशिता सुशी ओ ताबे नी इकिमाशिता
0: अब वक्त हुआ है इस्तेमाल की मशक का आज हम आपको हफ्ते के सात दिनों की जापानी बता रहे हैं पीर से इतवार तक के अल्फाज सुनिए और दोहराइए
1: पीर
3: गेत्सुयोबी
1: मंगल
3: कायोबी
1: बुध
3: सुयोबी
1: जुमेरात
3: मुकुयोबी
1: जुमा
3: कीयोबी
1: हफ्ता
3: दोयोबी
1: इतवार
3: निचियोबी
0: आज के मकालमे में मियां ने कहा था निचियो भी नी पियानो नो एनसो किकिनी इकिमाश्ता यकीनन इस जुमले में मौजूद दिन आपने समझ लिया होगा
1: जी ये इतवार है ठीक है ना
0: बिल्कुल ठीक कोई काम किया गया दिन बताने के लिए उस दिन के साथ हर्फ जार नी लगाया जाता है इतवार के रोज के लिए होगा निचियो भी नी और अब आज का मकालमा एक बार फिर सुनते हैं मियां के पहले जुमले पर खुसूसी ध्यान दें
2: निचियो भी नी ピアノの演奏を聞きに行きました
4: どうでしたか
5: 素晴らしかったです
4: それは良かったですね
5: 写真をたくさん撮りました見てください
8: あ、これ、ゆうきさん
4: ゆうきさん
3: ミーヤーのトラベルガイド
1: अब मियां का सफरी हिदायतनामा आज का मौजू खमाकुरा है जहां मियां महफिल मौसीकी में गई थी
0: खमाकुरा टोक्यो से ट्रेन के जरिए तकरीबन एक घंटे की मुसाफत पर वाकई एक मकबूल सियाती मकाम है पहली बार किसी जंगी सरदार की हुकूमत 800 साल से ज्यादा अरसे कबल इस जगह कायम हुई थी
1: समुराई कहलाने वाले जंगी सरदारों की पहली हुकूमत
0: जी हाँ खमाकुरा में वाकई सुरुगाओ का हाचीमांगू इबादतगाह समुराई जंगी सरदार मिनामोतो से मंसूब है इसके अलावा यहाँ महात्मा बुद्ध का 11 मीटर बुलंद अजीम मुजस्मा भी है
1: यानी यहाँ तारीख से मुतालिक बहुत कुछ है
0: जी हाँ लेकिन तारीखी मकामात के अलावा यहाँ खूबसूरत मनाजर भी हैं पहाड़ों पर मौसम के लिहाज से चेरी के फूलों गुले द्रीसी और खिजा में रंग बदलते पत्तों के मनाजर से लुत्फानंदोज हुआ जा सकता है मुख्तलिफ ज़ौक के अफराद के लिए यहाँ फैशनेबल दुकानें और कैफे भी हैं
1: शानदार गोया यहाँ खासा तनव्वो पाया जाता है वैसे खमाकुरा समंदर के रुख पर वाकई है ना?
0: जी हाँ और यहाँ का साहिल सर्फिंग के शौकीन अफराद में बेहद मकबूल है साहिल से कुछ दूर जजीरा एनोशिमा है जहाँ के खूबसूरत मनाजिर लकड़ी के छापों से बनाई गई कदीम अंदाज की तस्वीर में भी मिलते हैं ये तस्वीर उकियो ए कहलाती है मकामी खूबसूरत ट्रेन एनोदिन बे सियाहों में मकबूल है

0: उसके बारे में बताने से मुतल्लिक है। प्रोग्राम के आखिरी हिस्से में हम टोक्यो के करीब एक मकबूल सियाहती मकाम कमाकुरा के बारे में बताएंगे।
1: मियाँ इतवार के रोज कमाकुरा के मंदिर में मुनाकिदा पियानो मौसीकी की महफिल में गई थी। अब वो उसकी तस्वीरें ताम और हारूसान को दिखाती है। ताम एक तस्वीर देखकर हैरान रह जाती है।
0: तो आइए सबक नंबर 29 का मकालमा सुनते हैं।
2: 日曜日にピアノの演奏を聞きに行きました。どうでしたか？素晴らしかったです。それは良かったですね。写真をたくさん撮りました。見てください。あ、これ、ゆうきさん。ゆうきさん。अब
0: हम इस मकाल में की वजाहत करते हैं।
1: मिया महफिल मौसीकी के बारे में बताती है।
2: 日曜日にピアノの演奏を聞きに行きました。इतवार
0: को मैं पियानो की मौसीकी सुनने के लिए गई थी।
1: हारूसान पूछती हैं,
2: どうでしたか?
0: प्रोग्राम कैसा था?
1: मिया जवाब देती है,
2: 素晴らしかったです।
0: नहायत शानदार था।
1: हारूसान कहती हैं,
2: それは良かったですね।
0: ये तो बहुत अच्छा हुआ।
1: मिया दोनों को पियानो बजाने वाले मौसीकार की अपनी खींची हुई तस्वीर दिखाते हुए कहती है,
2: 写真をたくさん撮りました।
0: बहुत सी तस्वीरें खींची।
2: मीते कुदासाई।
0: ये देखें।
1: ताम तस्वीरें देखकर हैरान रह जाती है और कहती है,
2: आ, कोरे, युकी-सान।
0: अरे ये तो युकी-सान।
1: हारूसान के बरकियाती सेंसर ताम की आवाज में जज्बाती कैफियत को महसूस कर लेते हैं और उनके गाल रोशन हो जाते हैं। वो कहती हैं,
2: युकी-सान।
1: तस्वीरों में नजर आने वाला युकी-सान शायद वही शख्स है जिसे ताम जापान में दोबारा मिलने की ख्वाहिशमंद है।
0: जी, युकी-सान वही मौसीकार है जिसने वियतनाम के एक प्राइमरी स्कूल में पियानो बजाया था। ताम भी उस स्कूल में रजाकाराना सरगर्मियों में हिस्सा ले रही थी। शायद दोनों की दोबारा मुलाकात होने को है। तो आइए आज का मकालमा एक बार फिर सुनते हैं।
2: 日曜日にピアノの演奏を聞きに行きました。どうでしたか？素晴らしかったです。それは良かったですね。 写真をたくさん撮りました。見てください。あ、これ、ゆうきさん。ゆうきさん?
1: आज के सबक का कलीदी जुमला है, पियानो की मौसीकी सुनने के लिए गई थी।
2: पियानो नो एंसो किकी नी किमाश्ता।
1: अगर आप इसे याद कर लें तो इसे इस्तेमाल करते हुए जो काम किया हो उसके मुतालिक बता सकते हैं।
0: पियानो, ये पियानो का जापानी तलफ़ुज है, और एंसो महफिल मौसीकी को कहते हैं। पियानो नो एंसो के मायने हुए पियानो बजाने की महफिल। हरफ जार ओ बाद में आने वाले फेल का मकसद ये मफूल है। किकीनी के मायने है सुनने के लिए, और इकीमश्ता फेल इकू यानी जाना का माजी का सेगा है। आज का नुक्ता किकीनी इकीमश्ता यानी सुनने के लिए गया है। इसका इब्तदाई हिस्सा किकीनी दरअसल फेल किकू यानी सुनना से बना है। इसकी मस शक्ल किकीमस का आखिरी मास हटाने से यह हो जाएगा किकी। इसके साथ मकसद जाहिर करने वाला हरफ जार नी लगाया गया है।
1: तो गोया किसी फेल या काम का मकसद जाहिर करने के लिए उस फेल की मस शक्ल बनाकर फिर मस के बजाय नी लगाना चाहिए।
0: जी हाँ, आज के मकालमे के कलीदी जुमले में जाने का मकसद पियानो सुनना था, इसलिए पियानो नो एंसो किकीनी को फेल जाना के माजी के सेगे इकीमश्ता के साथ जोड़ा गया।
1: तो सामईन अब सुनिए और दोहराइए।
3: किकीनी इकीमश्ता। पियानो नो एंसो किकीनी इकीमश्ता।
0: अब क्या हुआ काम बताने वाला एक मकालमा सुनिए। और अब इस मकालमे की तशरीह।
4: क्यों दोको नी इकीमाश्ता का?
1: आज कहाँ गई थी?
0: क्यों के मायने है आज, और दोको तो आपको याद ही होगा यानी कहाँ।
4: हराजुकु नी फुकुओ काई नी इकीमाश्ता।
1: कपड़े खरीदने के लिए हराजुकु गई थी।
0: हराजुकु टोक्यो का एक फैशनेबल खरीदारी मरकज है जहाँ जदीद फैशन के मलबूसात नौजवानों को खुसूसन मुतवज्जे करते हैं। फुकू के मायने है कपड़े या मलबूसात। کائنی دراصل ایک فعل کاؤ یعنی خریدنا سے بنا ہے. اس کی مس شکل کائی مس کا آخری حصہ مس ہٹانے سے یہ بنا کائی, اور اس کے ساتھ نی لگانے سے یہ کائی نی بنا یعنی خریدنے کے لیے.
1: اس جملے میں حرف جار نی دو بار استعمال ہوا ہے, ہراجوکو نی اور فکو او کائی نی.
0: جی ہاں, لیکن دونوں بار مختلف وجوہات کے تحت. ہراجوکو نی میں نی مقام کے لیے استعمال ہوا ہے, جبکہ فکو او کائی نی میں نی جانے کے مقصد کو ظاہر کرتا ہے. نی کا دونوں صورتوں میں استعمال ممکن ہے, اس لیے کچھ احتیاط کی ضرورت ہے.
1: سامعین اب مکالمہ سنیے اور جواب دہرائیے.
3: کیوں どこに行きましたか？原宿に服を買いに行きました。原宿に服を買いに行きました。
0: اب کوئی اور کام بتانے کی مشق کرتے ہیں جو آپ نے کیا ہو. فرض کریں آپ کسی کو بتانا چاہتے ہیں میں سوشی کھانے کے لیے گیا تھا. سوشی کا درست تلفظ یوں ہے
4: سوشی. سوشی
0: کھانے کی جاپانی ہے تابیرو, اور اس کی مس شکل ہوگی تابے مس. اس کا آخری مس ہٹانے سے یہ بنے گا
4: تابے. تابے
0: تو سامعین کوشش کریں.
5: سوشی او تابے نی اکیماشتا. سوشی او تابے نی اکیماشتا.
0: اب وقت ہوا ہے استعمال کی مشق کا. آج ہم آپ کو ہفتے کے سات دنوں کی جاپانی بتا رہے ہیں. پیر سے اتوار تک کے الفاظ سنیے اور دہرائیے.
1: پیر
3: 月曜日
1: منگل
3: 火曜日
1: بدھ
3: 水曜日
1: جمعرات
3: 木曜日
1: جمعہ
3: 金曜日
1: ہفتہ
3: 土曜日
1: اتوار
3: 日曜日
0: آج کے مکالمے میں میاں نے کہا تھا نیچیو بھی نی پیانو نو انسو کیکی نی اکی مشتا. یقیناً اس جملے میں موجود دن آپ نے سمجھ لیا ہوگا.
1: جی یہ اتوار ہے, ٹھیک ہے نا؟
0: بالکل ٹھیک. کوئی کام کیا گیا دن بتانے کے لیے اس دن کے ساتھ حرف جار نی لگایا جاتا ہے. اتوار کے روز کے لیے ہوگا نیچیو بھی نی. اور اب آج کا مکالمہ ایک بار پھر سنتے ہیں. میاں کے پہلے جملے پر خصوصی دھیان دیں.
2: نیچیو بھی نی پیانو نو انسو کیکی نی اکی مشتا.
6: どうでしたか？
2: 素晴らしかったです。
6: それは良かったですね。
2: 写真をたくさん撮りました。見てください。
7: あ、これ、ゆうきさん。
6: ゆうきさん？ミーヤーのトラベルガイド。
1: あ、ミヤーかサフリヒダイアットナーマ。アジカモズ。کھماکورا ہے جہاں میاں محفل موسیقی میں گئی تھی.
0: کھماکورا ٹوکیو سے ٹرین کے ذریعے تقریباً ایک گھنٹے کی مسافت پر واقع ایک مقبول سیاحتی مقام ہے. پہلی بار کسی جنگی سردار کی حکومت 800 سال سے زائد عرصے قبل اس جگہ قائم ہوئی تھی.
1: سامورائی کہلانے والے جنگی سرداروں کی پہلی حکومت؟
0: جی ہاں, کھماکورا میں واقع سروگاؤ کا ہاچی مانگو عبادت گاہ سامورائی جنگی سردار میناموتو سے منسوب ہے. اس کے علاوہ یہاں مہاتما بدھ کا 11 میٹر بلند عظیم مجسمہ بھی ہے.
1: یعنی یہاں تاریخ سے متعلق بہت کچھ ہے.
0: جی ہاں, لیکن تاریخی مقامات کے علاوہ یہاں خوبصورت مناظر بھی ہیں. پہاڑوں پر موسم کے لحاظ سے چیری کے پھولوں, گل ادریسی اور خزاں میں رنگ بدلتے پتوں کے مناظر سے لطف اندوز ہوا جا سکتا ہے. مختلف ذوق کے افراد کے لیے یہاں فیشنیبل دکانیں اور کیفے بھی ہیں.
1: شاندار, گویا یہاں خاصا تنوع پایا جاتا ہے. ویسے کھماکورا سمندر کے رخ پر واقع ہے نا؟
0: جی ہاں, اور یہاں کا ساحل سرفنگ کے شوقین افراد میں بے حد مقبول ہے. ساحل سے کچھ دور جزیرہ اینوشیما ہے جہاں کے خوبصورت مناظر لکڑی کے چھاپوں سے بنائی گئی قدیم انداز کی تصاویر میں بھی ملتے ہیں. یہ تصاویر اوکیو اے کہلاتی ہیں. مقامی خوبصورت ٹرین اینو دن بے سیاحوں میں مقبول ہے.